0: स्टेशन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमै स्वच्छ पूर्वाधार लगानी शुल्क साउन एकबाट लागू हुँदै बजेटले प्रस्ताव गरेका ई कर शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारी रह्यो। बारम्बारका माग र अनुरोधलाई पनि त्यो बेला सरकारले व्यवस्था गरेपछि 2069 भदौमा आन्दोलन घोषणा गर्दै रेलले अनशन थालियो। विमानस्थल बनाउन दवाब दिने उद्देश्यका साथ 2069 भदौ 7 गतेबाट पोखराले रेलले अनशन पनि शुरू गर्यो। पोखराको पुरानो विमानस्थलको मूल गेट अगाडि झण्डै 3 महिना चलेको अनशन 2069 मंगिर 2 गते तोडियो। 153 श्रृंखलामा अनशन तोडिएको अनशनमा राजनैतिक दल, पर्यटन क्षेत्र, साहित्य क्षेत्र, शिक्षा, स्वास्थ्य सबैको साथ थियो। विमानस्थल निर्माणमा दबाव दिन पोखराले सिंहदरबार घेराउ मात्र गरेन, पोखराकै पुरानो विमानस्थलबाट हुने उडान र अवतरण समेत रोकियो। हवाई टिकट बिक्रीमा रोक लगाउने लगायत सर्वत्र दबावमूलक गतिविधिपछि सरकारले बल्ल विमानस्थल बनाउने निर्णय गरेको थियो। पोखरेलीको तारन्तार दबावपछि बनेको विमानस्थल निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही समय अघि विभिन्न उच्च पदाधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। पोखरेली मात्र नभई गण्डकी प्रदेशले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै निकै ठूलो अपेक्षा गरेको थियो। यता भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योजना अनुरूप सञ्चालनमा आएको भए पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनहरू भरिभराउ हुन्थे। यात्रु आवागमनले विमानस्थल मात्रै होइन भइरहेको शहर नै गुन्जार हुन्थ्यो, तर अवस्था ठिक उल्टो छ। अन्तर्राष्ट्रिय उडान पर्खाईमा पोखरा र गौतम बुद्ध विमानस्थल अपेक्षा बढ़ी, लाभ कम, उडान नहुँदा खर्च धान्ने मुस्किल, नागरिक दैनिकले खबर छापेको छ।
0: शेयर लगानीकर्ताको समूहले मंगलबार नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरे। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेदेखि शेयर बजार निरन्तर घट्दो क्रममा रहेको तर नियामक निकाय बोर्डले यसमा चासो नदेखाएको भन्दै लगानीकर्ताले बोर्डको कार्यालय घेराउ गरेका थिए। लगानीकर्ताको नेतृत्व गरेका तिलक कोइरालाले आर्थिक अभियानसँग भने सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताको करिब 6 खर्ब रूपियाँ सम्पत्ति गुम्यो तर नियामक निकायले बजार सुधारका लागि चासो नदेखाएकाले हामी तालाबन्दी नै गर्ने उद्देश्यले बोर्डमा पुगेका हौं। बोर्ड अध्यक्षले पूँजी बजार सुधारका योजना तत्काल सार्वजनिक गर्ने प्रतिबद्धता जनाएसँगै घेराउ मात्र गरिएको पनि उनले जनाए। नयाँ सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताले गुमाए करिब 6 खर्ब शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

2026 को वारंटी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीवी ले ल्याएको छ। 2+3 वर्षको वारंटी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीवी खेल सँगै भरोसा सँगै।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸਜੀਲੇ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰੇਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸਮਾ ਬੈਂਕਿੰਗ
1: ਯੈਸ ਨੇਪਾਲੀ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब भित्री पृष्ठका खबर। नेपाल आयल निगमले अबदेखि एलपी ग्यास पुरान सिलिण्डर बिक्री गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। नेपाल आयल निगमले भारतीय रिफाइनरीबाट लोडिङमा भएको सुधार र उपभोक्ताको मागलाई कारण देखाएर आजदेखि ग्यास पूरा सिलिण्डर बिक्रीको व्यवस्था मिलाएको हो।
4: सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवा लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले उपत्यकाका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्ने तयारी गरेको जनाएको छ।
3: त्रिभुवन विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ। सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अघि बढ़ाइएको जनाएको छ।
4: केही वर्ष यता उच्च शिक्षाका लागि जापान जाने नेपाली युवाको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर त्यहाँ पुग्न उनीहरूले ठूलो आर्थिक बोझ खेप्नुपर्ने अवस्था छ। एकजना विद्यार्थी जापान जान औसत 10-15 लाख रूपियाँसम्म खर्च गर्नुपर्छ, जसको ठूलो हिस्सा उच्च ब्याज दरको ऋणबाट जुटाउनुपर्ने बाध्यता छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत इस्मुलिकेरी बासबीच नेपाल इजरायल बीचको आर्थिक व्यापार लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ। महासंघको सचिवालयमा हिजो भएको भेटमा दुवै पक्षले नेपाल इजरायल आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन निजी क्षेत्रको सहभागिता, लगानी प्रवर्धन, नव प्रवर्तन, प्रविधि हस्तान्तरण तथा व्यापारिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिएका छन्।
4: नेपाल सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी हवाई सेवा क्षेत्रका अनुभवी महेश्वर भक्त श्रेष्ठलाई दिएको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले उनलाई निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो।
3: पछिल्ला दुई महिनामा समस्याग्रस्त सहकारी संस्थाका 1754 बचतकर्ताले करिब 2.5 करोड़ रूपियाँ पैसा फिर्ता पाएका छन्। संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका 23 सहकारी मध्ये 10 संस्थाका 1754 जना बचतकर्ताले पैसा फिर्ता पाएका हुन्।
4: संचार गृहका गेट अगाडि गाड़ी पार्किङ गर्ने योजनाकारलाई पक्राउ गरेर कार्यवाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलबार प्रतिपक्षी र सत्तारूढ़ दलका सांसदहरूले संचार जगतलाई तर्साउन गाड़ी पार्किङ गरिएको अभिव्यक्ति दिए।
3: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुतापाटी भक्तपुरमा रोकिएको कलेज प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः शुरू भएसँगै गरिएको पहिलो सफल कलेज प्रत्यारोपणपछि कलेज ग्रहणकर्ता गंगा श्रेष्ठ 11 दिनमै सकुशल डिस्चार्ज हुनुभएको छ।
4: स्थापनाको 1 वर्ष बितिसक्दा पनि उपभोक्ता अदालतमा सरकारका तर्फबाट एउटै पनि मुद्दा दायर भएको छैन, जसबाट उपभोक्ता अधिकारका मुद्दामा सरकारी उदासीनता झल्किन्छ। मुद्दामा सरकार बाधी भएमा गम्भीर सजाय हुन सक्छ। सामान्यतया व्यवसायीबाट जरिवाना र क्षतिपूर्ति असूल उपर गर्नुपर्ने दावीसहित उपभोक्ता आफै पनि उपभोक्ता अदालत जान सक्ने व्यवस्था रहेको छ भने सरकारी निकाय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभाग लगायतले समेत मुद्दा दायर गर्न सक्ने, सरकारी निकायले नागरिकलाई जबरजस्ती कुनै कसुरमा जरिवाना तोकेको खण्डमा न्यायका लागि उपभोक्ता अदालत जान पाउने व्यवस्था रहेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। चीनले व्यापारिक राजधानी सांघाईमा विश्व एआई सम्मेलन गर्दैछ। यही आउँदो शुक्रबारदेखि शुरू हुने यो सम्मेलनको चीनका राष्ट्रपति शी जिनफिङले उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नुहुने चिनिया समाचार समिति सिन्हुवाले जनाएको छ। सन् 2018 सम्मेलन शुरू भए यता शीले पहिलो पटक भौतिक रूपमा उपस्थिति भई सम्बोधन गर्न लागेका हुन्।
2: अब खेल खबर। फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयारजाबलले एक एक गोल गरे। जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरीह बन्न पुग्यो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ।
1: दैनिक जीवनबाटै राजनीति शिक्षण बालबालिका शीर्षकमा मीन बहादुर विष्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ। उल्टरको अध्ययनले के पनि प्रमाणित गरिदिएको छ भने बालबालिकाले मतदान गर्ने उमेर पुग्नुभन्दा धेरै पहिले नै न्याय, समता, जिम्मेवारी, नेतृत्व र साझा हितबारे सोच्न थालिसकेका हुन्छन्। उनीहरू वातावरणीय नीति नपढ्दै सफा नदीको कल्पना गर्छन्। सार्वजनिक प्रशासन नबुझ्दै राम्रो विद्यालयको सपना देख्छन्। अन्तर्राष्ट्रिय सम्बन्ध नपढ्दै शान्तिपूर्ण संसार चाहन्छन्। आज लोकतन्त्रको भविष्यबारे चिन्ता गर्ने विश्वका लागि यो अध्ययनले एउटा सरल तर गहिरो सन्देश दिन्छ। लोकतन्त्र मतदानबाट शुरू हुँदैन, बाल्यावस्थादेखि नै शुरू हुन्छ। जब हामी बालबालिकालाई प्रश्न गर्न, कल्पना गर्न, सहकार्य गर्न र साझा हितबारे सोच्न प्रोत्साहित गर्छौं, त्यही क्षणबाट जिम्मेवार नागरिकको जग बस्न थाल्छ।
2: किसानका अधिकारको कार्यान्वयन शीर्षकको नवराज सापकोटाको विचार गोर्खापत्र दैनिकले लेख छापेको छ। नेपालमा कृषि श्रमिकका अधिकार र गुनासोहरू श्रम कार्यालय, न्यायिक समिति र इलाका प्रशासनबाट सुनवाई नभएको गुनासो छ। ग्रामीण अर्थतन्त्रको मेरुदण्ड रहेका यी श्रमिकको समस्या समाधानका लागि श्रम कानून मार्फत सम्बोधन गरिनु आवश्यक छ। यसका लागि सबैभन्दा नजिकको सरकार अर्थात स्थानीय तहले छुट्टै डेस्क खडा गरी उनीहरूको उसुरी सुन्ने नीतिगत व्यवस्था गर्नुपर्छ। राज्यले खाद्य उत्पादक किसान र श्रमिकको श्रम अधिकार तथा सम्मानको संरक्षण र प्रवर्धन गरेमा मात्र नागरिकको खाद्य अधिकार सुनिश्चित हुन सक्छ।
1: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: झापामै पहिलोपल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भर्जन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिस्तरी रोड त्रिसामोल फोन नम्बर 542205
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
3: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिण दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहितमा जारी
4: नेपाली भूमि सुर्ता सक्षम सक्षम सक्षम।

0: पूजा पुराण चारै तिर हिँड्नु पर्छ भने यस्तो गर्दमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423252205

Mak tanya mama tanya, pilih pun mana pun, ini mak tu kan? Kamperi biar suku sipian curi japa itu komputer kindaan duke itu pain cetan yau dusi. Sipian mana guna pun kamu nak guna mana untuk guna? Komputer dikri gorne, sikaune, ani marmat gorne. Nepal ke number one haru and satu education center hoon yau. Ok sipian mata komputer paunu ka satei komputer sikaune. Rokai kotom dikri halima gorma dikri gormai bank bayi, awi school apis dun. Kesang सस्तामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ जुसी इंग्लिश ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मशीन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सीसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ आमा म चाहिँ लागे ताके औ तालो बेतालमा हिडेर फेर दुख पाइएला नि जुसी अब यो फोन नम्बर 021 545 787 9942 35541 अब भयो अ गुड भेरी गुड भेरी गुड

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

0: शिष्य आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हालेको भइसक्यो झन्।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको होला नि त,
1: ऊ आइहाल्यो नि।

0: सुन्नुहोस् न
1: भन्नुहोस् न
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन रे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई
2: दाई

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरेच दमकल फोन नम्बर 0215460666 मोबाइल 9840829972 प्रहरी चौकी विराट चौक 9852033908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901137 सुकुना हॉस्पिटल विराट चौक 0215460766 एम्बुलेंस 9852054886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: पाथीवाड़ा फूड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ पाथीवाड़ा फूड प्रोडक्ट सुंदर रहेछ 9 बुधवार मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 9841184444 9810543553 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दैन पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9825

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुशैली।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562 98425 2525
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुकै त पाइन्छ त अनि कम्प्युटरको नाम बताउ तपाईँ कम्प्युटर बिक्री गर्नु सिकाउनु अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 0125547877 9842535141 भयो गुड भेरी गुड भेरी गुड

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दे बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा त दिनुपर्छ नि।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235562, 9842525205।
2: म्यूजिक नेपाल मूवी।

सुंदर हरिचा 10 ग्रैड चौक मोरंग, मोबाइल नंबर 98528420 47, फोन नंबर 021548786।

0: चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दमा पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235562, 9842525205।
2: म्यूजिक नेपाल मुभी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने, सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ, कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787-9942-35541 भयो। गुड, भेरी गुड, भेरी गुड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिन्छ दमकल, फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-69-72, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: सेवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्रिहालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। हौ यो फोन नम्बर 021-545-787-9942-35541 भयो। गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाओ, गाड़ी चढ़ने ठाउँसम्म जाओ, गाड़ी चढ़ अस्पताल पुगे पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइराखेको?
0: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेटेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: Who are you?

0: सर तपाईहरु यहाँ
1: कसलाई के भयो?
2: हामी ठगलाई समाउन आएका।
0: ठग को ठग सर?
2: लगाउनु छ सर। तपाईं गरीब जनताको पैसा खाएर भन्ने
0: सर प्लिज म एक कल गर्छु सर।
3: दोस्तोसा कल गर्नुस् अथवा कफी गरेर गर्नुस् कि कसो सर?
0: म निर्दोष छु।
2: निर्दोष तपाईं होइन, निर्दोष तपाईंलाई विश्वास गरेर पैसा जम्मा गर्ने ती मान्छेहरू हुन्छ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-6666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-2546-7686 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: आज विक्रम सम्वत 2083 साल असार 32 गते बिहीबार असार शुक्ल द्वितीया 16 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: गगनले तोडे देउवा ओली गठबन्धन, शक्तिशाली सरकारले पनि दिन सकेन संसदमा बिजनेस, सम्पत्ति छानबिनको काम तत्कालको लागि रोक्न सर्वोच्चको दोस्रो आदेश, सरकारसँग शेयर बजार अझै पनि सशंकित, बैंकमा पैसाको थुप्रो बढ़ेको बढ़ै, र इंग्ल्याण्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको एक विद्यार्थी एक बिरूवा अभियान शीर्षकको शुभ समाचार।
0: वातावरण संरक्षणको संस्कार विद्यालय शिक्षाबाटै विकास गर्ने उद्देश्यले चितवनको नेपाल पुलिस स्कूल शान्तिपुरले एक विद्यार्थी एक बिरूवा अभियान शुरू गरेको छ। अभियान अन्तर्गत विद्यालयले विद्यार्थी शिक्षक तथा कर्मचारीले 800 भन्दा बढ़ी विभिन्न प्रजातिका बिरूवा वितरण गरेको छ। बिरूवा लिएका विद्यार्थीले ती बिरूवा आफ्ना घर आँगनमा लगेर रोपेका विद्यालयका समादेशक रोशन थापाले जानकारी दिनुभयो। सुरक्षा शिक्षा अनुशासन सामाजिकता र वातावरण संरक्षणमा नेपाल पुलिस स्कूलको सहभागिता भन्ने मूल उद्देश्यका साथ शुरू गरिएको अभियानमा प्रत्येक विद्यार्थीले आफूलाई मन परेको एक बिरूवा छनौट गरी घर परिवारसँग मिलेर रोपेका हुन्। वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाई तथा सामाजिक उत्तरदायित्व बारे विद्यार्थीमा व्यवहारिक ज्ञान र सचेतना विकास गर्न अभियान अन्तर्गत एक विद्यार्थी एक बिरूवा अभियान शुरू गरिएको उहाँले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले

0: बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भइपुग्छ। World Cup to World Cup, CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेसले साथी प्रदेशमा एमाले संघको सत्ता सहकार्य छाड्ने निर्णय लिएको छ। एमाले संघको समीकरण तोडेर कांग्रेसले नयाँ राजनीतिक विकल्प खोज्ने कसरत शुरू भइसँगै प्रदेशको सत्ता समीकरणको नयाँ कोर्स अघि बढ़ने भएको छ। केन्द्रमा कांग्रेस र एमाले नेतृत्वबीच प्रदेशको सत्ता साझेदारीलाई निरन्तरता दिने सवालमा कुरा नमिलेपछि त्यसको पराकम्प प्रदेश सरकारमा बुधबार बिहानैदेखि परेको छ। कांग्रेस नेतृत्व रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेको केही बेरमै एमाले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय लियो। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले मुख्यमन्त्री यामलाल कौडेल समक्ष बुधबारै सामूहिक राजीनामा बुझाएका छन्। एमाले नेतृत्वमा रहेका अन्य प्रदेशबाट बिहिबारसम्म मन्त्रीहरू फिर्ता भइसक्ने कांग्रेस नेताहरूको भनाइ छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमाले संघको सत्ता सहकार्यबाट बाहिर निस्कन खोजिएको स्वीकारेका छन्। जेएनजी विद्रोहलाई हेर्ने राजनीतिक दृष्टिकोण र प्रदेश सरकारका हकमा गरिनुपर्ने व्यवहारमा इमानदारी नपाइएपछि एमाले संघको सत्ता सहकार्य तोड्ने निष्कर्षमा पुगेको कांग्रेसको भनाइ छ। प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने दिशामा कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न उपसभापति शर्मालाई जिम्मेवारी दिएको थियो। शर्माले एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष र फोन सम्वाद गर्दै आइरहेका थिए। सँगै हुने तर सँगै नभएको जस्तो हुँदै गर्दा श्रीमान र श्रीमती त छुटिन्छन् भने हामी एमाले संघको उकुस मुकुसबाट अलग हुनुपर्छ भन्ने अवस्थामा पुग्यौं शर्माले भनेका छन्। 93 सदस्यीय कोशी प्रदेश सभामा सरकार बनाउन 47 सांसद आवश्यक छ। कांग्रेससँग 29 र नेकपासँग 17 सांसद छन्। दुवै दलको संख्या 46 हुन्छ। कांग्रेस र नेकपा गठबन्धनका लागि एक सांसद पुग्दैन। जसपाको एक सांसद मात्र भएकाले उसको मात्रै भर पर्दा जोखिम हुने भएकाले राप्रपाका 5 सांसद निर्णायक देखिन्छन्। नेकपाले एमालेसँगको गठबन्धन गरेमा अहिलेको सत्ता समीकरण सुरक्षित रहन्छ। एमालेका 40 र नेकपाका 17 सांसद छन्। त्यस्तै मधेसमा कांग्रेसको नेतृत्वको सरकार छ। कांग्रेस एमाले नेकपा सहित मधेस केन्द्रित दलहरू सरकारमा छन्। 107 सदस्यीय प्रदेश सभामा कांग्रेसका 22 नेकपाका 16 सांसद छन्। बहुमत जुटाउन 54 सांसद आवश्यक पर्छ। कांग्रेस र नेकपाको मात्र संख्या 38 हुन्छ। अर्कोतर्फ एमालेको 23 र नेकपाको 16 जोड्दा 39 हुन्छ। त्यस्तै बागमती प्रदेशको अवस्था हेर्ने हो भने 110 सदस्य बागमती प्रदेश सभामा सरकार गठनका लागि 56 सांसद चाहिन्छ। कांग्रेसका 37 र नेकपाका 28 सांसद छन्। कांग्रेस नेकपाको सरकार सहजै बन्न सक्छ। एमाले र नेकपा गठबन्धन भएमा प्रयास गरे भने पनि सरकार बन्ने सम्भावना रहन्छ। तर अंकगणितका हिसाबले यो गठबन्धनलाई बहुमत पुर्याउन एक सीट पुग्दैन। एमालेको 27 र नेकपाको 28 गरेर 55 पुग्छ। थप एक सांसदका लागि यो गठबन्धनले राप्रपा वा हामी नेपाली पार्टीसँग मिल्नुपर्ने हुन्छ। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भएका छन् भने कर्णालीमा कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा। प्रदेशको नेतृत्व लिन कांग्रेस र एमाले दुवै दल नेकपालाई फकाउँदै कांग्रेस एमालेको प्रदेश सरकार सहकार्यमा ब्रेक शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा फेरि बिजनेस विहीन बनेको छ। नयाँ पुस्ताको विद्रोह र गत चुनावपछि गठित नयाँ सरकार संसदले पनि बिजनेस विहीनताकै नियति भोग्नु परेको हो। यस अघिका संसद पनि समय समयमा बिजनेस विहीन हुने गरेका थिए। संसद बिजनेस विहीन हुनुको मुख्य कारण सरकारले पर्याप्त मात्रामा नयाँ विधेयकहरू दर्ता नगराउनु र विवाद वा सहमति अभावमा पुराना महत्वपूर्ण विधेयकहरू अगाडि बढ़न नसक्नु हो। संसदको कार्यतालिकालाई हेर्दा सरकारले चालू आर्थिक वर्षको बजेट पारित गरे पश्चात संसदलाई दिने बिजनेसको अभाव देखिएको हो। संसदमा मुख्यत विधेयक उपर छलफल पारित गर्ने काम र जनसरोकारका विषय उठाउने कार्यहरू हुने गर्दछन्। तर सदन सुचारू गर्नुको मुख्य उद्देश्य नै विधेयकमाथि छलफल र पारित हो। जनसरोकारका विषय उठाउने समय आकस्मिक र विशेष समयको लागि मात्रै सदन सुचारू हुन सक्दैन। झण्डै दुई तिहाईको बलियो र एकल सरकारले पनि बिजनेस नदिएपछि संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक नै दुई साताका लागि स्थगित गर्नुपर्ने अवस्था आएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले बिजनेस नल्याएकाले प्रतिनिधि सभा बैठक स्थगित गर्नुपर्ने अवस्था आएको बताउनुभयो। प्रतिनिधि सभाका लागि बुधबारदेखि बिजनेस सकिएको छ। सरकारले विधेयक नै संसदमा टेबल गर्न नसक्दा बैठक स्थगित हुने अवस्था आयो, उहाँले भन्नुभयो। बुधबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्नु अघि बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो। बैठकमा प्रतिनिधि सभाको बैठक साउन 14 गते राख्ने सहमति भएको थियो। यता राष्ट्रिय सभा पनि साउन 15 सम्मका लागि स्थगित भएको छ। सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले अर्को बैठक आगामी साउन 15 गते बस्ने जानकारी गराउनु भएको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो, शक्तिशाली सरकारले पनि दिएन संसदलाई बिजनेस शीर्षकमा।
2: त्यस्तै सरकारले एक वर्षमा 166 विधेयक संसदमा पेश गर्ने गरी प्राथमिकता सूची संघीय संसदमा पेश गरेको छ। विधायन सम्बन्धी ऐनको व्यवस्था अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो। सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्शका आधारमा प्राथमिकता निर्धारण गरिएको छ। प्राथमिकता सूची अनुसार विधेयक संसदमा दर्ता हुनेछन् तर विशिष्ट आवश्यकता परिमा प्राथमिकता क्रम हेरफेर र नयाँ विधेयक समेत संसदमा दर्ता हुन सक्नेछन्। मन्त्रालयले संसदमा बुझाएको सूची अनुसार पहिलो प्राथमिकतामा 64, दोस्रोमा 45 र तेस्रोमा 57 विधेयक छन्। पहिलो प्राथमिकताका विधेयक साउनदेखि कार्तिकसम्म संसदमा दर्ता हुनेछन्। दोस्रोमा मंगिरदेखि फागुन र तेस्रो प्राथमिकता सूची चैतदेखि असारसम्म पेश हुनेछन्। सूची अनुसार एक वर्षमा प्रधानमन्त्री कार्यालयका 15, अर्थ मन्त्रालयका 15, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका 4, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका 17, कृषि वन तथा पर्यावरण मन्त्रालयका 13 र गृह मन्त्रालयका 11 विधेयक संसदमा पेश हुनेछन्। त्यस्तै परराष्ट्र मन्त्रालयका 4, पूर्वाधार मन्त्रालयका 16, भूमि मन्त्रालयका 8, महिला मन्त्रालयका 7, युवा श्रम तथा रोजगारी मन्त्रालयका 5 र रक्षा मन्त्रालयको 1 विधेयक प्रतिनिधि सभामा पेश हुनेछन्।
3: सदनमा सुकुम्बासी सम्बन्धी जरूरी महत्वको प्रस्ताव शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। विपक्षी दलहरूले काठमाडौँ उपत्यका सहित देशैभरका नदी किनारमा रहेका भूमिहीन र सुकुम्बासीलाई विकल्प बिना हटाइएकाले पुनर्वासको सुनिश्चितता माग राखेर प्रतिनिधि सभामा बुधबार जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संरक्षण र दिगो पुनर्स्थापना 3 महिनाभित्र सम्पन्न गर्नुपर्ने माग सहित प्रस्ताव दर्ता गराइएको हो। प्रतिनिधि सभा नियमावली 2083 नियम 71 बमोजिम दर्ता गराइएको जरूरी सार्वजनिक महत्वको उक्त प्रस्तावको प्रस्तावक नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र समर्थक एमाले, संसदीय दलका प्रमुख सचेतक ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टी संसदीय दलका प्रमुख सचेतक आरएन राई छन्। प्रस्तावमा गत वैशाखमा दीर्घकालीन पुनर्स्थापना योजना र परामर्श विनय सुकुम्बासी बस्ती भत्काउँदा ठूलो संख्यामा नागरिक विस्थापित हुनु परेको उल्लेख छ। सरकारी तथ्यांक उद्धृत गर्दै प्रस्तावमा जनाइए अनुसार वैशाख 12 देखि 25 गतेसम्म सरकारले भत्काएका सुकुम्बासी बस्तीबाट 2616 घरधुरीका 11,001 जना विस्थापित भएका छन्। विस्थापितलाई विभिन्न होटल, आश्रम, अपार्टमेन्ट, सरकारी तालिम केन्द्र र होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएको प्रस्तावमा उल्लेख छ।
2: चालू आर्थिक वर्ष सकिने एक साता मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थामा 15,60,000,000,000 रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालू वर्ष का सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ़ेको देखिन्छ। बढ़न नसकेको बजारमा सुस्त आर्थिक गतिविधि, 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन भइरहेको, उकालो लाग्न नसकेको शेयर बजार लगायत कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी थुप्रिएको जानकार बताउँछन्। पछिल्ला 3 वर्ष तरलता बढ़ी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा करिब 15,00,000,000,000 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82.67 अर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात 71.29% छ। राष्ट्रबैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढ़ीमा 90% ऋण दिन पाउँछन्। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह 59.45 अर्ब छ। उल्लेखित तथ्याङ्कका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा 15.60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम देखिन्छ। तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको 20% रकम बैंकमा नगद राख्नुपर्छ। सबै बैंक तथा वित्तीय संस्थाले 20% तरलता कायम गर्न आफूसँगै राख्नुपर्ने रकम सिडी अनुपातको 1% हुन आउँछ। यसका आधारमा बैंकलाई निक्षेपको 90% कर्जा प्रवाह गर्ने छूट भए पनि व्यवहारमा उनीहरूले 89% मात्र कर्जा प्रवाह गर्न पाउँछन्। यसरी मापन गर्दा पनि 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा 14.76 अर्ब रूपियाँ अधिक तरलता छ। बाह्य सूचक र रेमिट्यान्स बढ़नाले निक्षेप वृद्धि भएको, तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। अनुसन्धान विभाग का प्रमुख सत्येन्द्र तिमल सिन्हाले बताएका छन्, सुस्त आर्थिक गतिविधि, बढ़न नसकेको बजार माग, 42% मात्र क्षमतामा उद्योग सञ्चालन र उकालो लाग्न नसकेको शेयर बजारले बैंकमा पैसाको थुप्रो बढ़ेको बढ़े शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: शेयर बजार सरकारसँग सशंकित शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको शेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि शेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निराश छन्। नेप्सेमा हरियो झण्डा देख्नुको साटो निरन्तर रातो सिग्नल देखिएको छ। लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसक्दा बजार उभो लाग्न सकेको छैन। करिब 2/3 बलियो सरकार बनेपछि शेयर लगानीकर्ताले करिब 5.5 खर्ब रूपियाँ गुमाएका छन्। बजार निरन्तर ओह्रालो लागेको र लगानीकर्ता आन्दोलित भएपछि सत्तारूढ़ दलका सांसद पनि शेयर बजारप्रति चिन्तित देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद सागर भूषालले बुधबार प्रतिनिधि सभाको बैठकमा पछिल्ला 100 दिनमा शेयर बजारमा करिब 5 खर्ब रूपियाँ खरानी भएको बताए। नीतिगत स्थिरताको चक्रव्यूहका कारण ठूला लगानीकर्ता त्रसित छन्। भूषालले भने बजारमा नीतिगत स्थिरता कायम गरेर लगानीकर्ताको विश्वास फर्काउनुपर्छ। शेयर बजारको विषयमा सत्ताधारी सांसदबाटै सरकारको आलोचना हुन शुरू भएको छ।
2: सार्वजनिक खरिद प्रणालीलाई प्रक्रियामुखी नियन्त्रणबाट परिणाममुखी व्यवस्थापनतर्फ लैजाने उद्देश्यसहित सरकारले सार्वजनिक खरिद ऐन 2083 कार्यान्वयनमा ल्याएको छ। संघीय संसदबाट पारित सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत बिहिबार प्रमाणीकरण गर्नुभएको थियो। उक्त ऐनले खरिद प्रणाली डिजिटल, पारदर्शी र परिणाममुखी बन्ने, पीपीए एमओको भूमिका अनुगमनबाट डिजिटल खरिद सहजीकरण र प्राविधिक नेतृत्वतर्फ विस्तार हुने, कर्मचारी र निर्माणकर्तालाई कार्य सम्पादनमा आधारित दण्ड पुरस्कार व्यवस्था, न्यून दरमा ठेका लिने प्रवृत्ति नियन्त्रण गर्दै गुणस्तरीय निर्माणमा जोड़ दिने, ई मार्केट प्लेस, ठेका व्यवस्थापन र जवाबदेहितामा सुधार आउने अपेक्षा गरिएको छ।
3: सर्वोच्च अदालतले सरकारद्वारा गठित उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका सम्पूर्ण काम कार्यवाही तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। यसअघि सर्वोच्च अदालतले दिएको आदेशलाई आयोगले आफू खुशी व्याख्या गर्दै छानबिन जारी राख्ने सूचना निकालेपछि अदालतले त्यसलाई कार्यान्वयन नगर्न नयाँ आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। यो आदेशसँगै अब आयोगले सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम फैसला नआएसम्म कुनै पनि सार्वजनिक पदाधिकारी, पूर्व न्यायाधीश, पूर्व सैनिक वा अन्य कसैको पनि सम्पत्ति विवरण माग्न र छानबिन गर्न पाउने छैन। सम्पत्ति छानबिनको काम तत्कालका लागि रोक्न सर्वोच्चको आदेश शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।